गनौ जगोया नहै जगो शाबी लै शाबी ममै मको खंगे जगो शाबी लै शाबी ममै मको खंगे माग जगोयो।